कुञ्जरबञ्जर चदुरदरगरं गुरुगुहाग्रजं प्रणवाकारं कुञ्जरबञ्जर चदुरदरगरं।